0: شخص جو لاش آرا وٹن جاتل شخص جو لاش ملو پولیس جو چوڑا ہے تو پیسن کے متے میں زخم آئن گھوٹی میں میسرو اسٹیشن لگ ریلوے کی پٹڑی ویجو گے پیرسن جو لاش ملو اسپتال منتقل سنپ نہ تھی سکے فیض گنج میں پانی کوٹ خلاف آل پارٹیز کانفرنس سیاسی سماجی اگوان پارا پانی ڈیارن کے مطالبہ جسکم ایس پی یو پی ایف لیگ جماعت اسلامی جے یو آئی سمیت مختلف تنظیم جا اگوان شریک تھیا اگوان فیض گنج کے چین واہن فیض گنج میر واب علی نواز واہ میں پانی کی جی کھوٹ ہے پانی کھوٹ سبب لکھیں ایکڑ زمین بنجر بنل ہے جانور پکی بھی ان مری رہا ہے فوری طور فیض گنج کے پچھڑی تھی پانی دے فصل تباہ تھن کا بچایا ونن میرو خان ویجو وارے برانچ کے 200 فٹ جو گھارو سمے ایکڑن تے بیٹھل فصل پانی ہیٹ وارے برانچ کے آر ڈی 100 نواز جاگیرانی طرف ودھن لگو گھارے جو بڈی گھارے جو گھارے واری ہند کھانن جو 54 پاسی عملو نہ پہنچن سبب اساں جو فصل
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो जी एफ एम 91.6
3: दिल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द एतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो
4: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो कर ब्रह्म मुतासिर थेल हंदते अजब थी
3: सिर्फ सूर लाए
4: पंजो सूर जोड़न जो सूर कंध आई चेल जी तकलीफ है सट जे सूर आई चमड़ी जे जलन लाए भी फायदेमंद आहे
3: इस्तेमाल किए कजे
4: मुतासिर थेल हंद ते डी में 2-3 भेरा नरमी सा लगायो आई आराम जो एहसास हासिल करियो जी हाँ सूर खां आराम हर रोज हर कदम अड़ी वेजे स्टोर ता नालो वठी खरीद करियो फकीरी डेक्स ऑइंटमेंट
5: अभी बुधो पिया जी हैदराबाद मटियारी एफ एम 91.6 सिंधु जो आवाज
6: ओ पिता जा पिताई पिता ते वसई नूर मुझो तो
5: सिंधु जो आवाज बुधंदा रहो
7: सिंध के हो तो आवाज भी सिंध की है GAFM 88 नेटवर्क सिंध की आवाज